भूल सकूं ता उम्र न तुझको चाहूं भुलाना खुद भी अगर मैं। ओ माय अल्लाह, इवन इफ आई विश टू फॉरगेट यू आई मस्ट नॉट बी एबल टू फॉरगेट यू। दैट इज हाउ योर नेम मस्ट बी एनग्रेव्ड ऑन माय हार्ट। द नफ्स एंड शैतान, नो मैटर हाउ मच दे टेम्प्ट मी टू फॉरगेट यू, बट इवन इफ आई विश टू फॉरगेट यू आई डोंट फॉरगेट यू। That is the type of connection, oh Allah, I want with you. Hazrat Haji, Hazrat Dr. Abdul Hai Sahab Rahmatullah Alayhi used to say, Chalte phirte chupke chupke apne Rab se baate kiya karo. Chalte phirte chupke chupke apne Rab se baate kiya karo. Walking. Inside your heart, keep talking with your Allah. Chupke chupke. Silently, you are talking to your Allah. Ya Allah, make me right. Oh Allah, change the direction of my life. Oh Allah, make my Islam. Oh my beloved Allah, give me that connection with you. Give me your love. Give me your muhabbat. Distance me from nafs and shaitan. Keep saying to Allah, tabaraka wa ta'ala. You don't even have to scream or shout inside your heart. Keep talking to Allah. And then see slowly over a period of time, that connection will build up. And Allah tabaraka wa ta'ala is so generous, so kind, so forgiving, so loving, so caring. He'll open the doors. Hawa o hirs wala dil badal de, mera ghaflat mein dooba dil badal de. Badal de dil ki dunya dil badal de, khuda ya fazl farma dil badal de. Now inside your heart you keep saying this to Allah ta'ala, badal de, badal de. Allah ta'ala one day will say, badal diya. May Allah tabaraka wa ta'ala give us the tawfiq of amal. Let us make dua today. That is already almost quarter to. Allahumma salli ala Sayyidina Muhammadin wa ala ali Sayyidina Muhammadin wa barik wa sallim. اللهم ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين يا أرحم الراحمين يا أكرم الأكرمين يا غياث المستغيثين يا راحم المساكين يا حي يا قيوم يا حي يا قيوم يا حي يا قيوم برحمتك نستغيث برحمتك نستغيث برحمتك نستغيث. اے اللہ ہمارے گناہوں کو معاف فرما. اے رب کریم ہمارے گناہوں کو معاف فرما. او مائی بلاول اللہ، او مائی رحیم اللہ، او مائی کریم اللہ، او مائی موسٹ فورگیونگ اللہ، مائی کائنڈ لونگ کیئرنگ اللہ، او مائی موسٹ بیوٹیفل اللہ. وی ہیو ایکسٹینڈیڈ اور بیگنگ بولز بیفور یو او مائی بلاول اللہ. Ya Allah, you are seeing everything, you are hearing everything, you know everything.